0: ऑल राइट जी, तो हम किस गली जा रहे हैं, अपना कोई ठिकाना नहीं। और आतिफ असलम का ये भी सबका मोस्ट फेवरेट ट्रैक्स में से एक ट्रैक है। और मैं सोचूं कि आज थोड़ी अच्छे अच्छे गाने हम लोग लगाएं, थोड़ी सी लाइट म्यूजिक भी लगाएं, थोड़ा सा फास्ट भी लगाएंगे, लेकिन थोड़ा मिक्स तरह सा मेलोडियस से ट्रैक्स को आज हम शामिल करेंगे बिकॉज ऑफ गुड वेदर ऑफ कराची। एंड द सेकंड थिंग इज दैट कि हम गुस्से पर ही बात करें तो मैं चाह रही हूं कि गुस्सा ना आए लोगों को, जिन्हें गुस्सा आता भी है ना वो भी इन मजेदार से ट्रैक्स को सुनकर जरा रिलैक्स हो जाए और वो गुस्सा जो उनके साथ हर वक्त जुड़ा रहता है वो भी आज उनसे जरा दूर भाग जाए, ताकि फिर बात करने का मजा ही अलग हो जाए। तो इसीलिए आज मेरा ये प्लान वैसे था नहीं, अचानक से बन गया, और फिर मैं सोच रही हूं कि आज ऐसे ऐसे प्यारे प्यारे से ट्रैक्स को हम शामिल करेंगे ताकि लोग मजीद रिलैक्स करें। तो आपकी नजर में भी अगर कोई ऐसा मजेदार सा ट्रैक है जो आप सुनने के ख्वाहिशमंद है तो आप ये भी हमें बता सकते हैं। इसके लिए भी आपने 3636 पर मैसेज करना है, यानी कि अपने मोबाइल के राइट मैसेज ऑप्शन KHI स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। साथ ही साथ RJ फातिमा खान के ऑफिशियल फेसबुक पेज पर भी आप कॉमेंट कर सकते हैं, वहां पर हमने स्टेटस भी अपडेट कर दिया और अपना सवाल भी मेंशन कर दिया है, तो सवाल का जवाब भी दें। और कौन से लाइट एंड वेरी नाइस ट्रैक सुनने का आपका मूड है, इस हवाले से भी आप हम तक आगाही फरहम करें। जब तक मैं सोचूं कि क्यों ना ले लें एक अदद ब्रेक, क्योंकि जी ब्रेक है बड़ा जरूरी जिंदगानी में, जिसे लेना होता है जरूरी। तो ब्रेक शामिल करते हैं, ब्रेक के बाद वापस आते हैं ट्रैक के साथ और करते हैं आपसे मजीद गुफ्तगू।
1: इट्स 12:45 PM। दिस टाइम चेक इज ब्रॉट टू यू बाय फीनिक्स बैटरीज।
2: फीनिक्स लगा और भूल जा, फीनिक्स लगा और भूल जा।
3: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है। चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारते इंसानी हुकूक, हुकूमते पाकिस्तान।
1: मुफादे आम्मा के लिए पैगाम हुकूमते पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM।
5: हाय फ्रेंड्स, आई एम मिकाल ज़ुल्फ़िकार एंड टुडे आई एम नॉट स्पीकिंग टू यू एज अ पब्लिक फिगर बट एज समवन हू केयर्स अबाउट योर फ्यूचर। We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: پاکستان میں بڑھتے پھیکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے۔ روزانہ عام شہری، بزرگ، خواتین، طلبہ اور کاروبار سے وابستہ افراد اپنے واٹس ایپ اکاؤنٹ سے محروم ہو رہے ہیں۔ اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے، اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے۔ آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے۔ پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے، آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں۔ بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے۔ لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں۔ بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے۔ یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا، نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست۔ اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا، یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال، اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں، رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں، اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ 2-step ویریفیکیشن لازمی فال کریں: سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن، یہاں 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو، ای میل ایڈریس ضرور شامل کریں، ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو، کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں، مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں، ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں، سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں، فون لاک اور بایو میٹرک استعمال کریں، اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا، پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
8: FM 247 365

0: FM 24/7/365. FM 24/7/365.
1: वेलकम बैक गैंग, सुनियो एक बात कहूं दिलदारा,
2: तेरे इश्क ने हमको माया।
1: अच्छा जनाब, सवाल को रिपीट करते हैं और जिन्होंने अभी अभी ज्वाइन किया है उन सबको बता भी देते हैं। मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एन ए सोने। म्यूजिक ट्विस्टर में मैं हूं आपके साथ, आपका और मेरा साथ है जनाब एक बजे तक, और ये हल्ला गुल्ला जारी हो सारी ओल्डी गोल्डी क्लासिक का, पाकिस्तानी मूवीज के पुराने और बहुत पुराने ट्रैक्स हम आपको सुना रहे हैं। और बढ़ते हैं आपके मैसेजेस की जानिब। सवाल भी मैंने किया है कि सेब, वाह वाह सेब के बारे में। भाई सेब आयरन है और इसी वजह से साहबजादा ने बताया कि एन एप्पल अ डे कीप डॉक्टर अवे, इसीलिए कहा जाता है। और लेकिन मैं किसी और वजह से भी पूछ रहा हूँ आयरन के साथ साथ। अब भाई आयरन है तो आयरन क्या करता है, ये भी जरा सोचे ना। तो खैर जी, अलीमुद्दीन यूसुफ जही साहब हमारे शहजादे आ गए हैं और कह रहे हैं वाजिब उल एहतराम मोहतरम नदीम अख्तर भाई साहब अस्सलाम वालेकुम, प्लीज सॉन्ग्स में से कोई एक सॉन्ग चला दीजिए। इन्होंने एक फरमाइश कर दी है और फरमाइश के बाद कहते हैं नसीम कुरैशी, समी शेख, समी कहाँ है यार, समी कहाँ हो, अयूब आफरीदी, खिताब उल्लाला, इमरान रियाज और आपके वाजिब उल एहतराम वालिद मोहतरम की खिदमत अख्तस में मेरा अकीदत भरा सलाम पेश कीजिएगा हर लम्हा दुआ को नेक ख्वाहिशात के साथ अलीमुद्दीन यूसुफ जही साहब एफबी एरिया कराची। लेकिन इसके साथ साथ उन्होंने कुछ और भी कहा है, कह रहे हैं बहुत बहुत शुक्रिया और प्लीज मेरी पसंद का सॉन्ग सुनवा दीजिएगा। कैसे हैं गफरान भाई, आप ठीक ठाक हैं? सुने सुने कहाँ जा रहे हैं? गफरान भाई थैंक यू यार, देखे मेरी तरफ बड़े प्यारे लग रहे हैं। अच्छा जनाब, तो वाकई रब टूट गया ना रूह मन। अच्छा वाजिब उल एहतराम नदीम अख्तर भाई साहब सलाम, प्लीज मेरी पसंद का सॉन्ग सुना दीजिए। आपके सवाल का जवाब सेब से इंसान, वाह वाह वाह वाह, नए ख्वाहिशात के साथ अलीमुद्दीन यूसुफ जही साहब एफबी एरिया कराची था। अब क्यों नहीं पढ़ा, उसकी वजह ये है अलीम साहब आपने दुरुस्त जवाब दे दिया है, क्या बात है। लगता है भाई सेब बहुत खाते हैं अंकल, ये तो अंकल है हमारे, बहुत सेब खाते हैं भाई, बहुत सेब खाते हैं, बहुत ज्यादा सेब खाते हैं भाई। अभी हमने और मैसेज पढ़ते हैं आपके और कहाँ गए। हाँ फरीदा बुरहानुद्दीन, मुझे भी सॉन्ग सुनवा दीजिए। मेरी प्यारी सी बहन, आपको तो जरूर सॉन्ग सुनाएंगे। फरीदा बुरहानुद्दीन जो है माशाल्लाह से बहुत ही जिंदा दिल खातून है ये मेरी बहन, और थैंक यू वेरी मच। मैं अक्सर इनसे बहुत मजाक करता हूँ, हंसी मजाक करता रहता हूँ। उसकी वजह शायद ये है कि एफएम 100 अपने साहबजादे कोसाई के साथ ही आई थी और इनसे मुलाकात भी हुई थी और इनका मिजाज भी बड़ा जो है वो शोखो चंचल टाइप का मिजाज है इनका, अच्छा है। तो बड़ी जिंदा दिल खातून मेरी प्यारी बहन, बहुत बहुत शुक्रिया।
2: नौरीन तौसीफ कहती है संजू को सॉन्ग डेडिकेट कीजिएगा नदीम भाई।
1: हाय हाय ओके जी, और सवाल क्या है, अभी तो बोला है सवाल मेरी बहन, लगता है कि सब्जी काट रही होंगी। सवाल ये है कि सेब के हमें सेब से क्या फायदा होता है खाने से। हम अक्सर सुनते हैं ना एन एप्पल अ डे कीप अ डॉक्टर अवे, तो डॉक्टर को अपनी पहुंच से दूर रखने की वजह क्या है, सेब खाना की वजह क्या है। और मैंने नौरीन की फरमाइश भी पूरी करनी है भाई, और अदीला की भी करनी है। अदीला बेफिक्र रहो, तुम्हारा हमने नोट किया हुआ है मैसेज को, बिल्कुल। और इधर तो भाई जन बस आपको क्या बताए, लाला कहाँ खामोशी के साथ, लाला किसी से बात तो नहीं कर रहे फोन पे। अच्छा जी अनीस भाई कह रहे हैं कि नदीम भाई मुश्क बिल्कुल दुरुस्त कह रही हैं, वाकई आप तारीफ के काबिल हैं, हाय अल्लाह सो स्वीट लव यू यार। लाला कह रहे हैं संजीदा जी, जरीन नूर, मुश्क, महानूर, महानूर मेमन, और महानूर मेमन तो यार वो हमारी बहना है, और एक महानूर हमारी और भी बहन है, वो पख्तून है हमारी बहन, और ये मेमन है। और साथ में गुफरान भाई को मेरा सलाम बोल दीजिएगा, सलीम मेमन। और अब्दुल वाजिद कह रहे हैं मरीज इश्क पे पे पे पे पे पे, हाँ हाँ हाँ हाँ हाँ हाँ भाई सैल्यूट है आपको यार।
2: غفران بھائی سے دل کی گہرائیوں سے محبت ہے اور اپنا بھائی چھوٹا بھائی سمجھتے ہیں آپ کو یہ چھوٹا بھائی نے واپس بلا لیا ان کو پہلے ہاں بھائی جان ہمارا آپ چھوٹا بھائی نہیں ہے آپ ہمارا دوست ہے ہمارا دل کو قریب ہے آپ بالکل بے فکر ہو غفران بھائی چائے لے کر آئے میرے لیے یار بہاتے خود مطلب خود بنا کر لائے تو سو دیٹس وائی محبت کا اظہار ان سے بھی کر رہے تھے یہ بہت اچھا بہت پیارا ماحول ہے ہمارے اس ایف ایم 100 کا سالوں سال سے جو ہے منسلک ہیں یہاں پر آر جیز بھی اور یہاں کے مینجمنٹ بھی اس کی وجہ کیا ہو سکتی ہے وجہ یہی ہے جناب کے سب جو ایف ایم 100 کا جو ایک ایٹموسفیئر ہے ایک ماحول ہے ہمارے سی او سے لے کر اور ہمارے جو ہے نثار بھائی تک خادم تک بہت اعلیٰ ہے ہر چیز اتنی پرفیکٹ ہے ماشاء اللہ سے صحیح کہہ رہا نا غفران بھائی کوئی چیز ایسی نہیں ہے جو پرفیکٹ نہ ہو تو یہ دل کی دل سے دعا نکلتی ہے غفران تو ہاتھ اٹھا کر دعائیں کر رہا ہے آہا واہ واہ واہ واہ واہ اچھا بھائی واجد بھائی کہہ رہے ہیں مریض عشق پہ لانت خدا کی ہے اچھا کوئی شعر ہے یہ کیا مریض عشق پہ لانت خدا کی مرض بڑھتا گیا جوں جوں دوا کی ہے وہ جو بچتے تھے درد دل کی دوا وہ اپنی دکان بڑھا گئے بھائی یہ میں سمجھ نہیں پا رہا ہوں عبد الواجی صاحب مریض عشق پر پہ دعا کی اچھا میں یہ اس کو سمجھتا ہوں پہلے شعر کو پھر اس کو درست کر کے پڑھتا ہوں یعنی کہ سمجھ رہے ہیں نا عبد الواجد صاحب انیس سر کیا دھماکے دار سانگ چلا رہے ہیں آپ خیریت ہے بالکل آپ جو آئے ہوئے ہیں جی تے ہیں جی اور تھینک یو بھائی سلام مس احمد کہہ رہی ہیں مس احمد کس وجہ سے آپ نے تھینک یو کہا بتائیے گا ذرا بہن مجھے سمجھ میں نہیں آ رہا مس احمد کا تھینکس لیکن خیر سر آنکھوں پر آپ کا تھینک انیس کہہ رہے سر آپ نے سی ویو کا مشورہ اچھا دیا ہے ہمارے گھر کی انوائرمنٹ بہت اچھی ہے چھت پر چلے جاتے ہیں تو سی ویو جانے کا دل نہیں کرے گا سو سویٹ انیس زبردست یار انوائرمنٹ اگر اچھا ہے تو بڑی اچھی بات ہے اس کا مطلب ہے آپ کوئی اسکیم 33 وغیرہ کی جانب تو نہیں رہتے جہاں پولوشن بنسبت شہر کے کم ہے سنے ہو آپ کے چھوٹے بھائی نوید نے آپ کو سلام کہا ہے وعلیکم السلام اور بولا ہے کہ آج کچھ سنا دیں کھری نہ سنائیے گا بھائی نوید بھائی کے نام بھی ہم گانا کریں گے لیکن مسئلہ یہ چل رہا ہے کہ وقت بڑی تیزی سے گزرا آپ کے میسج رکنے کا نام نہیں لے رہے اور کافی دنوں سے عمر باب شو میں پریزنٹ نہیں ہے اور ندیم بھائی سنا ہے سیب کے بہت سارے فائدے ہیں پر ہمیں تب یاد آتا ہے کھانا جب وہ سڑ جاتا ہے سبا گل کہتی ہے ارے سبا گل یہ کیسی باتیں کر رہی ہو اس کا مطلب پڑے پڑے سڑ جاتا ہے تو اس کا مطلب آپ بہت سوچتے ہیں سیب تو گھر میں موجود ہوں تو کہاں بچتے ہیں یعنی کہ سمجھ رہی ہیں نا ہاں اور اسی بات پر ہم جا رہے ہیں جناب ایک بہت ہی زبردست سے ٹریک کی جانب اور یہ ٹریک ہم ایوب لالا کی جانب سے ڈیڈیکیٹ کریں گے چاروں کو سبا گل ہینا مانور اور مشک ایلو پھڑو